0: مہران کی ثقافت سے گندا ہوا. آواز کی ڈور سے بندھا ہوا.
1: جی ایف ایم 88 نیٹورک, سندھ کی آواز.
2: ہم سندھ میں رہنے والے سندھی مہمان نواز ہیں سارے.
3: خوبصورتی کا اصل راز صرف ڈی اسکن بیوٹی کریم. اس میں موجود وائٹمن ای بیڈز اور جدید مائکرو بیڈز فارمولا آپ کی جلد کو بنائے نکھری اور چمکدار صرف دو دن میں. ڈارک اسپاٹس کو کرے فیڈ اور دے قدرتی اصلی گلو. ڈی اسکن بیوٹی کریم, اصلی گلو ہر دن کا شو.
4: ماتلی کے ہو تو آواز بھی ماتلی کی ہے,
1: سنتے رہو جی ایف ایم 90.4.
5: तव्हां पंहिंजे कारोबार जी तरक़ी लाइ सोचे रहिया आहियो
6: त पोइ जीए एफ एम 90.4 मातली बदीन हिकु अहिड़ो एफ एम रेडियो आहे
5: जेको हले थो बिना ब्रेक ऐं मुसलसल.
6: ऐं हा, ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो जीए एफ एम मातली बदीन.
5: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
6: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा.
5: 0331252576.
6: जी हा, 2315525786.
5: जीए एफ एम रेडियो नेटवर्क,
6: सिंध जो आवाज़.

0: بلوچستان ضلع کے مستونگ میں ہتھیار بندن جو حملوں سیشن جج عبدالحکیم کاکڑ گارڈ سمیت شہید تھے. کباد واسی ایڈیشنل سیشن جج طارق لاشاری سمیت بجڑا زخمی. بلوچستان کے وڈے وزیر دہشت گرد خلاف کاروائی جو حکم دئی چڈیو. سرفراز مفتی چیو ہے تو سیشن ریاست تے حملہ ہے.
1: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز.
2: ہر دن ہر پہر زندگی کی لہر جی اے ایف ایم 88 نیٹ ورک سندھ کی آواز.
3: ماتلی کے ہو تو آواز بھی ماتلی کی ہے.
2: سنتے رہو جی اے ایف ایم 90.4.
4: तव्हां पंहिंजे कारोबार जी तरक़ी लाइ सोचे रहिया आहियो
5: त पोइ जीए एफ एम 90.4 मातली बदीन हिकु अहिड़ो एफ एम रेडियो आहे
4: जेको हले थो बिना ब्रेक ऐं मुसलसल.
5: ऐं हा, ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो जीए एफ एम मातली बदीन.
4: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
5: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा.
4: 0331252576.
5: जी हा, 2315525786.
4: जीए एफ एम रेडियो नेटवर्क
5: सिंध जो आवाज़.